مالک حسن الجمال ہیں، غنیم الکراج ہیں، غریب النواز ہیں، حریف السکن ہیں، حراس الفکن ہیں، کلنکن پرناس ہے، سمست النواس ہیں، اگنج الغنیم ہیں، رضائق رحیم ہیں، سمست الجبا ہیں، کہ صاحب کرا ہیں، کہ نرکنگ پرناس ہیں، بحث النواس ہیں، کہ سربل گوان ہیں، ہمیش الروان ہیں، تمام التمیج ہیں، سمست العجیج ہیں، پرم پرم عیس ہیں، سمست الحدیث ہیں، حدیث الیک ہیں، ہمیش الاپیک ہیں، زمین الجما ہیں، امیک الاما ہیں، کریم الکمال ہے، کہ ضرورت جمال ہے، کہ اچلنگ پرکاش ہے، کہ متو سباس ہیں، کہ عجب سروپ ہے، کہ متو بھوت ہیں، کہ متو پسا ہے، کہ آتم پربا ہے، کہ اچلنگ انگ ہے، کہ متو اپنگ ہے، مد پار شنتو پرساد منمن پرنام گنگن مدام اربر اگنج ہر نر پر پنج انگن پرنام منمن سلام ہر نر اکھنڈ بر نر امنڈ بر نر امنڈ ان پوناس منمن پرکاش گنگن پرنام جل تھل مدام انچج انگ آسن اپنگ اپما پار گت متو دار جل تھل امنڈ دش اپنڈ جل تل مہنت دش وش بےت ان پوناس تریتر تراس آ جان باہو اک سداؤ اوکار آد کتنی اناد کلکھنڈ خیال گربر اکال کر کر پرنام چت چرن نام انش جگات آج جنا بات انچ انج گات ان رنج بات انٹ پنڈار انڈٹ اپار آڈیٹ دھرم ات ٹھیٹ کرم ان برن انت داتا مہنت ہر بول منا شنت پرساد کرنالیا ہے ارکالیا ہے کلکھنڈن ہے مہمنڈن ہے جگتیشور ہے پرمیشور ہے کلکارن ہے سربوارن ہے ترت کے ترن ہے جگ کے کرن ہے منمانیا ہے جگ جانیا ہے سربنگ پر ہے سربنگ کر ہے سرپاسیا ہے سربناسیا ہے کرونا کر ہے بسمپر ہے سرویشور ہے جگتیشور ہے برہمنڈس ہیں کلکھنڈس ہیں پرتے پر ہے کرنا کر ہے اجپا جپ ہے تھپا تھپ ہے کرتا کرت ہے امرتا امرت ہے امرتا امرت ہے کرنا کرت ہے اکرتا کرت ہے ترنی ترت ہے متیشور ہے پرمیشور ہے اکرتا کرت ہے امرتا امرت ہے اجبا کرت ہے امرتا امرت ہے نرنائک ہے کلکائک ہے بسمپر ہے کرنالیا ہے نرپنائک ہیں سرپائک ہیں پاپنجن ہیں ارگنجن ہیں رپتاپن ہیں جپ جاپن ہیں اکلنگ کرت ہے سربا کرت ہے کرتا کر ہے ہرتا ہر ہے پرماتم ہے سرباتم ہے آتم بس ہے جس کے جس ہے پجنگ پریاسند نمو سورج سورجے نمو چندر چندرے نمو راج راجے نمو اندر اندرے نمو اندکارے نمو تیج تیجے نمو برند برندے نمو بیج بیجے نمو راج سنگ تام سنگ سانت روپے نمو پرم تتنگ تتنگ سروپے نمو جوگ جوگے نمو گیان گیانے نمو منتر منترے نمو تیان تیانے نمو جد جدے نمو گیان گیانے نمو پوج پوجے نمو پان پانے نمو کلہ کرتا نمو سانت روپے نمو اندر اندرے انادنگ بپوتے کلنکار روپے النکار النکے نمو آس آسے نمو بانک بنکے اپنگی سروپے اننگی انامے ترپنگی ترکالے اننگی اکامے ایک اچری چند اجے الے اپے ابے اپو اجو اناس اکاس اگنج پانج الکھ اپاک اکال دیال الیک اپیک انام اکام اگاہ اٹا اناتھے پرماتھے اجو نیمو نی نراگے نرنگے نروپے نریکے اکرمنگ پرمنگ گنجے الیکے پجنگ پیا چند نمستل پرنامے سمستل پرناسے اگنجل نامے سمستل نواسے نرکامنگ بپوتے سمستل سروپے کرمنگ پرناسی سودھرمنگ بپوتے سدا سچدانند سترنگ پرناسی کریمل کنندا سمستل نواسی اجائے بپوتے گجائے گنیم میں ہریم کریم کریمل رحیم میں چتر چکرورتی چتر چکر پگتے سویم پو سبنگ سربدا سرب جگتے دکالنگ پرناسی دیالنگ سروپے سدایانگ سنگے اپنگنگ بے پوتے دکالنگ پرناسی دیالنگ سروپے سدا انگ سنگے اپنگنگ بے پوتے واہگرو جی کا خالصہ واہگرو جی کی فتح
एक ओंकार सत गुर प्रसाद पातशाही दसवीं त्व प्रसाद सवैये श्रावक शुद्ध समूह सिद्धान के देख फिरो कर जोग जति के सूर सुरार्दन शुद्ध सुदादिक संत समूह अनेक मति के सारे ही देश को देख रहे हो मत को न देखित प्राण पति के श्री भगवान की पाए कृपा हूं ते एक रति बिन एक रति के मातिम तंग जरे जर संग नूपो तंग सुरंग सुवारे कोट तुरंग कुरंग से कूदत पौन के गौन को जात निवारे भारी भुजान के भूप भली बिद न्यावत शीस न जात बिचारे इते भय तो कह भय भूपत अंत को नांगे पाए पधारे जीत फिरे सब देश दिशान को बाजत ढोल मृदंग नगारे गुंजत गूढ़ गजान के सुंदर हिंसत ही है राज हजारे भूत पवेक पुवान के भूपत कौन गने नहीं जात बिचारे श्रीपद श्री भगवान भजे बिन अंत को अंत के ताम सिधारे तीर्थ नान दया दमदान सुसंजम नेम अनेक बसेकै वेद पुराण कतेब कुरान जमीन जवान सुबान के पेखै पौन आहार जति जत तार सबै सुबिचार हजार क देखै श्री भगवान भजे बिन भूपत एक रति बिन एक न लिखै शुद्ध सिपाहा दुरंत दुबाहा सुशासना दुर्जान दलेंगे भारी गुमान परे मन में कर पर्वत पंख हले न हलेंगे तोर अरीन मरूर मुवासन मातिम तंगन मान मलेंगे श्री पद श्री भगवान कृपा बिन त्याग जहान निधान चलेंगे वीर अपार बड़े बरियार बचार सार की तार पछैया तोरत देश मलिंद मुवासन मातिग जान के मान मलैया गाड़े गडान के तोड़न हार सुबातन ही चकचार लवैया साहिब श्री सबको सिर नायक जाचकन एक सुवेक दिवैया दानव देव फनिंद निसाचर भूत भविक भवान जपेंगे जीव जिते जल मैं थल मैं पल ही पल मैं सब ताप तपेंगे पुन पर तापन बाढ़ जैत तुन पापन के भव पुंज खपेंगे साध समूह प्रसन्न फिरे जग सत्र सबै अवलोक चपेंगे मानव इंद्र गजेंद्र निराधप जौन त्रिलोक को राज करेंगे कोट स्नान गजा दिक दान अनेक स्वयंवर साज भरेंगे ब्रह्म महेश्वर विष्णु सचिपत अंत फसे जम फास भरेंगे जे नर श्रीपत के प्रस है भगति नर फिर न देह तरेंगे कहा भयो जो दो लोचन मूंद कै बैठ रहो भक्त्यान लगायो नाथ फिरो लिए सात समुन्द्रन लोक गयो पर लोक गवायो बास कियो बख्यान सुबैठ के ऐसे ही ऐसी सुबह सुबितायु साच कहूं सुन लेहु सबै जिन प्रेम कियो तिन ही प्रभ पायो काहू लै पाहन पूज धरियो सिर काहू लै लिंग गरे लटकायो काहू लख्यो हर वाची दिशा मह काहू पछा को शीस निवायो को वतान को पूजत है पस को मृतान को पूजन तायो कूर क्रिया और जो सब ही जग श्री भगवान को